ज्योतिर्गमय भव्योमामृतं गमय शान्ति शान्ति असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय भव्योमामृतं गमय शान्ति शान्ति असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय